0: مدت بڑھانے کی اپیل کی گئی ہے۔ ایس آئی آر کے تحت شکایات و اعتراضات داخل کرنے کی موجودہ مدت رواں ماہ 16 تاریخ کو ختم ہونے والی ہے۔ ریاست کے 4 اضلاع کے لیے محکمہ موسمیات نے یلو الرٹ جاری کیا ہے۔ بھدرادری، کوتاگوڑم، جے شنکر، بھوپالا پلی، محبوب آباد اور ملک اضلاع میں ہلکی بارش کا امکان ظاہر کیا گیا ہے۔ نرمل ضلع کے باسرا میں واقع سری گیان سرسوتی کے مندر میں انجام دیے جانے والے مختلف ترقیاتی کاموں کا ریاستی وزیر سیاحت و ضلع انچارج وزیر جپلی کرشنا راؤ نے سنگ بنیاد رکھا۔ وزیر نے گوداوری ندی کے کنارے عقیدت مندوں کی سہولت کے لیے 20 کروڑ روپے کی لاگت سے تعمیر کیے جانے والے پشکرالو گھاٹوں کے کاموں کا آغاز کیا۔ انہوں نے کہا کہ آئندہ گوداوری پشکرالو کو انتہائی شاندار انداز میں منعقد کرنے کے لیے حکومت بڑے پیمانے پر انتظامات کر رہی ہے۔ یدادری بھونگیر ضلع کے ترکپلی منڈل کے گندملہ گاؤں میں گندملہ پروجیکٹ کی تعمیر کے لیے ریاستی حکومت کے چیف ویپ و آلیر کے رکن اسمبلی بی ایالیا نے آج بھومی پوجا کی۔ اس کے ساتھ ہی پروجیکٹ کی تعمیراتی سرگرمیاں شروع ہونے والی ہیں۔ 1.41 ٹی ایم سی پانی ذخیرہ کرنے کی گنجائش کے ساتھ تعمیر کیے جانے والے اس ذخیرے کے ذریعے آلیر اسمبلی حلقے کے 58,000 ایکڑ اراضی کو آبپاشی کی سہولت فراہم ہوگی۔ تلنگانہ اسٹیٹ لیگل سروس اتھارٹی کی رکن سیکریٹری پنچاکشری نے بتایا کہ قومی لوک عدالت آئندہ ماہ 12 تاریخ کو ریاست بھر میں منعقد کی جائے گی۔ انہوں نے کہا کہ نئی دہلی میں واقع نیشنل لیگل سروس اتھارٹی کی ہدایت کے مطابق تیسری قومی لوک عدالت کا انعقاد کیا جا رہا ہے۔ ریاستی وزیر اظہر الدین نے محکمہ اقلیتی بہبود کے مختلف شعبوں اور اداروں کو باہمی تال میل کے ساتھ کام کرتے ہوئے زیر التوا مسائل کے حل کے لیے تیزی سے اقدامات کرنے کی ہدایت دی۔ انہوں نے واضح کیا کہ فائلیں زیر التوا نہ رہیں اور انہیں بر وقت نمٹایا جائے۔ وزیر نے کل سیکرٹریٹ میں وقف بورڈ، اردو اکیڈمی، شاہی مسجد، اقامتی اسکولوں اور قاضیوں سے متعلق امور پر جائزہ اجلاس منعقد کیا۔ آخر میں سرخیاں ایک بار پھر، تلنگانہ اسمبلی کا مانسون اجلاس کل سے شروع ہوگا۔ ریاستی وزیر پنم پربھاکر نے کہا کہ ریاستی حکومت گنگا پتراؤں کی فلاح بہبود اور ماہی گروں کی ترقی کے لیے پابند عہد ہے۔ بی جے پی کے ریاستی صدر این رام چندر راؤ نے الزام عائد کیا کہ ریاستی حکومت ایس آئی آر کے عمل کو سہارا بنا کر بی جے پی کے حامی ووٹروں کے نام ووٹر فہرستوں سے حذف کرنے کی سازش کر رہی ہے۔ اور اسی کے ساتھ خبریں ختم ہوئیں۔
1: नमस्कार, आकाशवाणी समाचार के साथ मैं वैष्णवी। गृह मंत्री अमित शाह ने वर्ष 2029 तक भारत को नशा मुक्त बनाने के लिए अगले 3 वर्षों रूपरेखा तैयार जारी की है। उन्होंने मादक पदार्थों के खिलाफ देशव्यापी समन्वित अभियान चलाने का आह्वान किया। गोवा में गृह मंत्रालय की बैठक में श्री शाह ने कहा कि वर्ष 2019 से सरकार ने मादक पदार्थों की तस्करी पर कार्रवाई, खुफिया जानकारी साझा करने, वित्तीय जांच और पुनर्वास के उपायों को मजबूत किया है।
2: 2029 तक भारत को नशा मुक्त बनाने के लिए एक रोड मैप बनाया है। 26 से 29 को हमने मिशन मोड अवधि के रूप में चिन्हित किया है, समय सीमाएं तय की है। 4 स्तंभों पर हमारा रोड मैप विजन डॉक्यूमेंट है। एक इंटेलिजेंस और ऑपरेशन आधारित फोर्समेंट, दूसरा प्रीकर्सर और सिंथेटिक ड्रग पर नियंत्रण, तीसरा डिमांड और हार्म रिडक्शन और चौथा क्षमता निर्माण और समन्वय।
1: श्री शाह ने बताया कि वर्ष 2014 से 2024 के बीच 1,19,00,000 किलो से अधिक मादक पदार्थ जब्त किए गए। इनकी कीमत करीब 1,89,000 करोड़ रुपए है। गृह मंत्री अमित शाह दिल्ली में सत्य निकेतन में बहुमंजिला पीजी आवास की इमारत ढहने की घटना के बाद अपने निर्धारित कार्यक्रम से एक दिन पहले ही गोवा से दिल्ली के लिए रवाना हो गए हैं। श्री शाह कल गोवा पहुंचे थे। दिल्ली में हुए हादसे के मद्देनजर गोवा भाजपा मुख्यालय में उनका निर्धारित कार्यक्रम रद्द कर दिया गया है। श्री शाह को कल 28वीं पश्चिमी क्षेत्रीय परिषद की बैठक में शामिल होना था और गोवा पुलिस को राष्ट्रपति पुलिस कलंक प्रदान करना था। प्रधानमंत्री नरेंद्र मोदी ने युवाओं से बड़े सपने देखने और दुनिया का नेतृत्व करने का आह्वान किया है। वे कल दिल्ली विश्वविद्यालय के श्रीराम कॉलेज ऑफ कॉमर्स के शताब्दी समारोह को संबोधित कर रहे थे।
3: भारत की ग्लोबल कंसल्टिंग फर्म्स क्यों नहीं हो सकती।